0: اعوذ باللہ من الشیطان الرجیم. سامع ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے براہ راست پیش کیا جا رہا ہے. سامعین، موسم جو ہے وہ گرم ہے، ٹھنڈا ہے، ٹیمپریچر ٹھیک ہو چکا ہے، لیکن آہستہ آہستہ بڑھ بھی جاتا ہے، کم بھی ہو جاتا ہے. یہ موسم جو ہے سیاست کی طرح چلتا ہے، جس طرح سیاست ٹھیک بھی ہو جاتی ہے، تبدیل بھی ہو جاتی ہے. تو آگے آپ بات سن رہے تھے شاہ صاحب کی، تو مجیب صاحب جو ہیں وہ پیپلز پارٹی کے یہاں ڈنمارک میں صدر ہیں، اور ایس ایف پارٹی کے جو ہیں وہ ممبر ہیں، اور سیاست میں گہری نظر رکھتے ہیں، اور ہمیشہ ہم کہتے ہیں کہ وہ ڈنمارک کی سیاست کی طرف زیادہ توجہ دیتے ہیں اور اس پر عملی بات بھی کرتے ہیں. تو مجیب صاحب، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں.
1: بسم اللہ الرحمن الرحیم. محترم راجہ صاحب اور تمام سننے والوں کو السلام علیکم.
0: وعلیکم السلام. مجیب صاحب، موسم تبدیل ہوتا رہتا ہے جس طرح سیاست تبدیل ہوتی رہتی ہے. پہلے دوسرے ملکوں کی سیاست ہوتی تھی، اب ڈنمارک کی سیاست بھی صبح دوپہر شام تبدیل ہوتی رہتی ہے. تو کیا خبریں آپ کے پاس؟
1: دیکھیں، سب سے پہلے تو آج 5 جولائی ہے، اور آپ کو پتا ہے کہ 5 جولائی 1977 کو ایک ڈکٹیٹر نے جمہوری نظام کے اوپر شب روز مارا، جس کی ہم پرزور مذمت کرتے ہیں. مسئلہ لگایا اور ایک جمہوری حکومت کو چلتا کیا. اگر آج وہ جمہوری حکومت کا تسلسل صحیح طریقے چلتا ہوتا تو ملک کے حالات بھی اچھے ہوتے.
0: مجیب صاحب، آپ کی آواز خراب ہو رہی ہے.
1: جی ایک منٹ ذرا دیکھیں، ایک منٹ
0: ذرا آپ اپنا مائک ٹھیک کر لیں.
1: جی ایک منٹ.
0: سامعین ناظرین، یہ ہوتا ہے نا کہ یہ جو الیکٹرانک رابطہ ہوتا ہے، اس سے بہت ساری چیزوں پہ جو ہے نا بہت ساری تبدیلیاں بھی آ جاتی ہیں. تو یہ الیکٹرانک جو ہوتی ہے پھر الیکٹرانک طریقے سے ہی چلتی ہے.
1: بہتر ہوگی جی آواز؟
0: اب بہتر ہوگی ہے جی.
1: ہاں جی. تو وہ جو جمہوری نظام کو ایک ڈکٹیٹر نے 5 جولائی 1977 کو ختم کیا، اس کی آج ہم پرزور مذمت کر رہے ہیں، اور ان شاء اللہ ہم جلدی ایک ابھی تھوڑی دیر کے بعد پیپلز پارٹی کی ایک میٹنگ بھی ہے. تو رائے صاحب، یہ ہے کہ ملک کی ترقیوں کے لیے ضروری ہوتا ہے کہ ہر چیز کا تسلسل جو ہے نا وہ لگاتار ہوتا ہے.
0: آپ نے ذکر کیا مذمت کا، تو اس کے بعد آپ نے ٹاؤن ہال یا پارلیمنٹ کے سامنے تو نہیں جانا؟
1: نہیں نہیں، ایسی بات نہیں. ہم جمہوری لوگ ہیں، ہم جو ہے جیسے جمہوریت میں کہ آپ احتجاج کرتے ہیں، وہ ہمارا احتجاج ہوتا ہے. ہم وہ والے ایسا احتجاج ہم نہیں کرتے کہ جس سے جو ہے نا کسی کو ڈسٹربنگ ہو. ہمارا احتجاج سب کو پتا ہے، 49 سال سے اس کا احتجاج کر رہے ہیں. وہ جنرل ضیاء الحق ایک ڈکٹیٹر تھا، ایک ڈکٹیٹر، اللہ تعالیٰ اس کی مغفرت فرمائے، وہ فوت ہو گئے ہیں، لیکن ایک ڈکٹیٹر تھا، اس نے ایک جمہوری نظام کو تباہ کیا. اور آج وہ جمہوری نظام اگر قائم رہتا، شہید ذوالفقار علی بھٹو زندہ رہتے، تو ملک کی جو ہے ترقی اس میں بہتری آتی. ملک میں بہترین طریقے سے ترقی کر رہا تھا اس وقت کے دور میں. آپ نے دیکھا ایٹم بم کی طرف ہم گئے، جس کی وجہ سے آج ساری دنیا میں آپ کا نام ہو رہا ہے. اس کے علاوہ آپ نے اسلامی کانفرنس کرائی، سب سے جو بڑا کام دیکھے انہوں نے کیا، جو میں سمجھتا ہوں کہ وہ جنتی ہوگی، انہوں نے قادیانیوں کو کافر قرار دیا. اس کے علاوہ بے شمار چیزیں ہوئیں جو کہ ملک کے لیے بہتر تھیں، لیکن کیونکہ جو یہ سونی طاقتیں جو ہوتی ہیں، یہ ہمارے لوگوں کو استعمال کر کے اچھے لیڈروں کو پھر ضائع کروا دیتی ہیں. تو میں ایز اے صدر پاکستان پیپلز پارٹی اس ڈکٹیٹرشپ کی میں مذمت کر رہا ہوں. اور یہ مذمت جو ہے، آپ کو پتہ ہے کہ ہمارے احتجاج کا طریقہ ہوتا ہے. ضروری نہیں ہوتا کہ آپ نے سڑکوں پہ جا کے کوئی آپ نے ڈنڈے اٹھا کے لے کے جانا ہے، جی ہم آج مظاہرہ کر رہے ہیں. ایسی پاکستان پیپلز پارٹی کے اندر یہ سبق نہیں سکھایا گیا، ہمیں احتجاج کرنے کا طریقہ کا ایز اے جمہوریت کے طریقے سے سکھایا گیا ہے. تو اس کی ہم مذمت کرتے ہیں. باقی اب آ جائے اگر یہاں پہ لوکل سیاست کی، تو آپ کو پتا ہے چھٹیوں پہ ہیں سارے لوگ. کمون بھی چھٹیوں پہ ہے، ریجن بھی چھٹیوں پہ ہے، پارلیمنٹ بھی چھٹیوں پہ ہے، لوگ انجوائے کر رہے ہیں. یہاں پہ بھی لوگ ڈنمارک میں بھی چھٹیاں گزار رہے ہیں، اسکول بند ہو چکے ہیں. موسم آپ کو بتایا کبھی پچھلے دنوں میں بہت ہی اچھا تھا، ابھی کبھی انگلائی لیتا ہے، کبھی سورج سامنے آ جاتا ہے، کبھی بادلوں کے پیچھے چلا جاتا ہے. تو میں سمجھتا ہوں کہ ایسی چیزیں چل رہی ہیں، اور باقی موسم بھی ایسے ہی چل رہا ہے. آپ اپنی کمیونٹی کا موسم بھی ایسے ہی چل رہا ہے، شکر الحمدللہ. امید ہے آپ بھی خیریت سے ہوں گے. تو یہ ہے کہ یہ
0: سب کمیونٹی کا موسم تو چل رہا ہے کہ، اور ایک خبر جو ہے میرے سامنے بھی پڑی ہوئی ہے، پتہ نہیں آپ تصدیق کرتے ہیں یا تردید کرتے ہیں اس میں کتنی سچائی ہے. یہاں ایک بہت بڑے لیڈر ہیں، مطلب خاموش لیڈر ہیں چودھری اشرف صاحب، اور خاموش لیڈر ہیں ملک نذیر صاحب، और तीसरे आप भी हमें नज़र आ रहे हैं, तो सुलह में ये कुछ सुलह की बात, उसमें कुछ छोटी मोटी जो है वो खबरें किसी ने मेरे कान में डाली हैं, आप इसकी तस्दीक करते हैं या तर्दीद करते हैं?
1: जी ऐसी है जी, शुक्र अल्हम्दुलिल्लाह, मैं समझता हूँ कि चंद भाई जो है वो कोई 15-20 लोग बैठे थे उस दिन, बड़े सारे मोजेज लोग उस मीटिंग में मौजूद थे, राजा फराज साहब थे, उसके अलावा चौधरी एजाज साहब थे, चौधरी इफ्तखार साहब थे, और बेशुमार नाम जो के कुछ जानता हूँ कुछ नहीं जानता हूँ, आगा नदीम साहब उसमें मौजूद थे। तो बड़ी खुशी की बात है कि वहाँ पे इन दोनों भाइयों ने सुलह की और उसमें सब ने खुशी का इजहार किया और सब मुतमिन हुए और हम भी बहुत खुश हुए। फिर राजा फराज साहब ने वहाँ पे मिठाई दी और मैं समझता हूँ कि एक बहुत अच्छा काम है दो मुसलमान भाइयों के दरमियान सुलह होगी। और फिर आप कम्युनिटी में जितने हम लोग हैं, हम वो लोग हैं कि अब हम एक दूसरे को नजर में रहते हैं, लेकिन ये किसी का वक्त किसी भी कुछ हो सकता है, अल्लाह ताला ने हर इंसान का दिन मुकर्रर किया हुआ है, तो फिर हमने एक दूसरे को कंधे देने हैं, हमने एक दूसरे की खुशियों में शामिल होना है। तो मैं समझता हूँ कि ये परसों ये 2-3 दिन की पहले की बात है, ये बहुत ही अच्छा सुकून था कि शुक्र अल्हम्दुलिल्लाह के दोनों भाइयों में सुलह हुई।
0: जी सुलह को हमेशा अच्छा ही पॉजिटिव लेना चाहिए। तो मुजीब साहब, आपकी पार्टी क्या कर रही है? कानून तो बहुत सारे तब्दील हो रहे हैं, बन रहे हैं, सख्तियां आ रही हैं, और हमारे थिंक टैंक कहते हैं कि सख्तियां हमारी अपनी वजह से होती हैं।
1: बिल्कुल आपकी बात तो दुरुस्त है जी, सख्तियां हमारी अपनी वजह से, मुराद को आप पाकिस्तानी कम्युनिटी को नाम नहीं लेते, सारे फॉरनर जहाँ पे है ना, तो उसमें मुख्तलिफ लोग होते हैं, 5 उंगलियां बराबर नहीं है, हर बंदे की जो है अपनी सोच है, हर बंदे की, लेकिन शुक्र अल्हम्दुलिल्लाह हमारी जो कम्युनिटी है पाकिस्तानी कम्युनिटी है, उसमें आप ये देखें कि हमारे जो नई जनरेशन है, नए बच्चे हैं, माशाल्लाह पढ़े लिखे हैं सारे, वेल एजुकेटेड हैं, अच्छे जॉब्स पे हैं, और उनका एक सोसाइटी में नाम है, तालीमी लिहाज से भी माशाल्लाह हम सबसे आगे हैं। तो शुक्र अल्हम्दुलिल्लाह कम्युनिटी कम्युनिटी में जब हम यहाँ पे बात करते हैं उलैनक की ये फॉरनर्स की, तो उसमें खाली पाकिस्तानी नहीं है, उसमें तो सारी कम्युनिटीज आ जाती है। तो मैं समझता हूँ कि हमारी, मैं बाकी कम्युनिटीज को भी कोई ये नहीं कह रहा कि वो अच्छी नहीं है, बाकी कम्युनिटीज में भी बेशुमार लोग बहुत अच्छे हैं, उनके भी पढ़े लिखे लोग हैं, उनके भी अच्छे जॉब्स में हैं, लेकिन मैं अपनी कम्युनिटी की बात करूंगा, हमारी कम्युनिटी में माशाल्लाह हमारे यंग जनरेशन के बेटे बेटियां वेल एजुकेटेड, अच्छे जॉब्स, और वो कानून को भी समझते हैं। लेकिन कुछ चीजें ऐसी होती हैं राय साहब के, जो जो हमारी पॉलिटिकल जमातें हैं ना, जो डेनमार्क की हैं, वो भी अपने कार्ड्स खेलती हैं ना, उन्होंने भी इलेक्शन लड़ने होते हैं, उन्होंने भी आगे जाना होता है, उन्होंने भी कुछ बात करनी होती है, अपनी कौम को बताना होता है, देखे जी हम ये कर रहे हैं। तो मैं समझता हूँ कि अभी छुट्टियां खत्म होगी इंशाल्लाह अक्टूबर में, तो जैसे भी कोई अगर हमारे ऐसी चीज के खिलाफ आती है बात, तो हम इंशाल्लाह मैं SF की जमात में जाके उसकी आवाज बनेंगे, हम आवाज उठाएंगे और इंशाल्लाह उनके साथ बात करेंगे, लेकिन उम्मीद है इंशाल्लाह कि हर चीज जो है अक्टूबर के बाद आस्ता आस्ता बेहतर होनी शुरू होगी,
0: आस्ता आस्ता बेहतर शुरू होगी। मुजीब साहब, बड़े अच्छे प्रोग्राम हो रहे हैं, शहादत इमाम हुसैन कॉन्फ्रेंसें हो रही हैं हर मस्जिद में, कल्चर सेंटर में, आप क्या कहेंगे?
1: जी माशाल्लाह शुक्र अल्हम्दुलिल्लाह, अमन का पैगाम हजरत इमाम हुसैन रजी अल्लाह ताला, उन्होंने अमन का पैगाम दिया, उन्होंने एक वो वाला सबक हमें अता फरमाया कि जो सारी जिंदगी नहीं भूल सकता, उन्होंने नमाज की तलकीन की, देखें नमाज की उन्होंने तलकीन की, और अपने नाना का जो है वो इस्लाम है उसको उन्होंने जिंदा किया। आज मुसलमान अगर इस्लाम अगर जिंदा है तो करबला के बाद आपको पता है इस्लाम जिंदा है, और हम शुक्र अल्हम्दुलिल्लाह अल्लाह ताला उनके दराजात बुलंद फरमाए। वो जो आपने देखे ना, जिस जे आपने शेर भी सुना होगा, रसूल नाना बाबा अली है अजय भी पुशदाएं हुसैन की है, तो शुक्र अल्हम्दुलिल्लाह हज़रत इमाम हुसैन की जो कुर्बानियां हैं, उस पूरे खानदान की कुर्बानियां हैं, अहले बैत की कुर्बानियां हैं, वो हमारे लिए एक ये मसले राय है और हमें उस पर अमल करना चाहिए।
0: मुजीब साहब, आखिर में कोई पैगाम देना चाहें?
1: जी मैं ये कहूंगा जी, हम आपस में प्यार मोहब्बत, एक दूसरे के साथ भाईचारे, अगर किसी से कोई गलती हो जाए, अगर किसी से कोई तलख कलामी हो जाए, एक दूसरे को दरगुजर करें, माफ फरमाएं, अल्लाह ताला की जात से हमेशा कहती है कि माफ करने वाला जो बड़ा है। तो मेरी यही ख्वाहिश होगी कि हम जितने यहाँ पे लोग रह रहे हैं आपस में प्यार मोहब्बत से, देखें सियासत में सियासी विजन होते हैं, सियासी विजन से मुराद आपकी जाती चीजें नहीं होनी चाहिए, जाती तौर पे हम सब एक दूसरे के साथ इखलाक से प्यार से मोहब्बत से रहें, और अगर कुछ सियासत में हमने कोई अपना इख्तलाफ करना है वो सियासी लिहाज से होता है। तो मैं समझता हूँ कि आपस में राय साहब इतफाक प्यार, अभी देखे बड़े बड़े अच्छे प्रोग्राम और भी हो रहे हैं, या मैंगो फेस्ट हो रहे हैं, अभी कल भी था एक, अभी 11 को भी कोई आया, 19 को भी है, तो देखिए लोग इसमें भी मसरूफ हो रहे हैं, अपना एंजॉय कर रहे हैं, मौसम अच्छा है। तो मैं समझता हूँ कि यही भाईचारे का एक तरीका है, آپس میں محبت پیدا کرنی ہے, آپس میں اتفاق پیدا کرنا ہے, تو انشاءاللہ کامیابی ہمارا قدم چومے.
0: جی صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم دیا,
1: بہت شکریہ جی.
0: سامان ناظرین یہ تھے ڈنمارک پیپلز پارٹی کے صدر مجیب الرحمان قریشی صاحب جو کہ یہاں ڈنمارک کی ایس ایم پارٹی کے ممبر ہیں. سامان ناظرین ہمارے ساتھ ساتھ رہیے گا.
2: سامعین کرام ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.
3: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.